बाचिने खातुङमा पान्दाउ खनाइ मन बाइने हानो हाई नरोक्ने खातुङ जागमानी रचापुङ रोक्न रचापुङ त पान्दा पुलाने सिमे पाइथान चोरा खनार जागै नतङ्गो स्राङ सालो हुँकाय कबाङको रचापुङ नचङ खनालायो गजार त थुमनुक थाङ्गो नरुक जतो न साइमन आबुनि यागुलो जे मनसक चङ रचापुङ नको बाङके खनारि वङके पाइथाग रचापुङ चङ खनालायने दाल बिदाल पान्दानि आबुनि यागुलो खैन चङ चेंग्लायनै नरकनि हामसाक मा चिनि खातङमा पान्दा हंके आरो तु चङ सति थामसि से जरा मानुबा पुइलावन आं नरकनो ककदु ग्यासागै नरकनि खरातक जाकमानि रचापुङ रकनो आं खनारनाय हंकाय नरक जतनो तियार तंदि नरकनि हामजाकमा चिनि खातुङमा बान्दाव नरकनि खरातक जाकमानि रचापुङ रकनो खनानानि बागे हंकाय अजराव अर रचापुङ खनालाय जों दाल बिदाल बान्दान पाइलायनाय ना हंकाय अर रचापुङ नरकनि बागे खाख्लाय नरक जतनो खरातक जाकानाय अर रचापुङ ना